एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम, तुमची पो सलूर सुर्ख सलूर बेहतरीन तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुमची द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कुमची पो सलूर उरजु की सासु द स्किन एक्नीज पिंपल पो मुकमल तो गबाने खत्म ही और यवाज दाना द दग दानो चकम दावुन दी अग हम पो मुकमल तो गबाने खत्म ही गी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल और क्लिंडा माइसिन कुमची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्माटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ سلور اسپو کی دنن دنن ستاسو دانی او د دانو داغونا پا مکمل توگبانی ختمی نو زر تر زرا دا نزدی کاسمیٹکس جنرل اور میڈیکل سورنا دا بیلاڈونا کاسمیٹکس ڈاکٹر حیدر اینٹی ایکنی فیس واش ڈاکٹر حیدر اینٹی ایکنی کریم واخلی او دا سکن دیر مسئلے اوارے کئی دا مزید معلومات دا پارا زمون دگا ویب سائٹ وزٹ کئی www.belladona.com.pk

0: सिसरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार दपारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की होम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश यो नवे नुम औ नवे फार्मूला आया तासु दखपल मगद तेर सरी दखातमे द पारा डीर क्रीमुने इस्तेमाल कर तेर सरे उरक्षी औ ब्याराशी आयस्तासु द मख तेर सरो औ दागुनु सासर बेंतहा जदरा दस्ते दे आयस्तासु स्किन बानी दग मसलिश्ता खुतर उस पूरी तासुर ल इस किस्म क्रीम इस्तेमाल किडी निदी औ द अगे गट वजह स्तासु स्किन या इंतहाई सेंसिटिव दे इस किस्म क्रीम नशे द दस किस्म न उम्मीदा जनानो और नारियों द्वारा द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान द तुर्की इस्तांबुल फार्मूला बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश कुमच खास फार्मूला द तेर सरो द खात्मे द पारा कुमच डीर खास फार्मूला द दाहुनो द खात्मे
1: शुरू नामा द रब्बाल चे डीर बखुन के मेहरबान अजीम जा डेरो ज्यातो ग्रानो द्रनो ज्यातो नियाजबिनो यो जलेबिया आफ्टर अ लॉन्ग लॉन्ग आफ्टर अ लॉन्ग टाइम बाद आसो
0: खास फार्मूला
1: डेर ज्यास्तड़ी मशी पखेरा ले हरकले शरागलास वेलकम मोस्ट वेलकम दर तो आई मजी जमा यानी द खपल कोरबा जमा यानी द
0: सेंसिटिव
1: खपल मलगरी द एहसानुल्ला मुमन सलामुना नेक हिले ओ नेक नेक
0: स्किन द
1: एहतराम پخ پلو جانن باندی قبول او پخ پلو جانن باندی منظور کی جی
0: پاکستان
1: امید یقین دا ربی ذل جلال ندالرم چی تاسو ټول بار روغ جوړی روغ جوړی او
0: کی فست
1: پ جامه باندی وای او دی وخت کې به زمونږ دغه پروگرام پ روغ روغ صحتونو باندی اوري
0: ایم دغه
1: کې وخت کې به زمونږ دا پروگرام پ خولی خولی مخونو باندی اوري او بیا هغه رشتیا نه خبر چی دی وخت کې با زما आवाज پخپلو غوګونو باندې اوري او بیا به پخپلو زلون باندې اوري او خاص کر اغه زونه به دی وخت کې زما आवाज اوري کم چې د نفرت نفرتونو نه
0: تیار
1: کم چې د حسدونو نه کم چې د
0: اس
1: کم چې د جلسینا پاک پاک دی او صفا صفا دی تاسو چې زما आवाज په دی وخت کې اوري نو مبارک شي جی ډیر ډیر مبارک شي ولی چې تاسو د مینې نه ډک خلک یي